अरे बढ़ती बढ़ती बढ़ते लिश्की दाई बढ़ते लिश्की याको याको दामी गुस्पदा थाय क्लियंटे आसम DJ Pedro.